0: You're listening to Bradford Asian Radio.
1: 1413 AM and online. You're listening to Bradford Asian Radio. 1413 AM and online.
2: Listen on your PC or laptop. The best Asian music online.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: Your business being heard on the radio.
6: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
7: क्या आप काउंसिल या हाउसिंग एसोसिएशन के घर के किरायादार हैं और सेम नमी मोल्ड और हीटिंग के मसले से दो चार हैं और कहने के बावजूद भी मसला हल नहीं हो रहा तो कूपर हॉल सॉलिसिटर्स मदद कर सकते हैं जो ब्राडफोर्ड के किरायादारों की तरफ से लैंडलॉर्ड्स को रिपेयरिंग करवाने पर मजबूर करते हैं और गैर महफूज गैर सेहतमंद घरों के मकीनों को नो विन नो फी की बुनियाद पर मुआवजा भी दिलवाते हैं हाउसिंग एसोसिएशन के किरायादारों के हकूक के जामिन कूपर हॉल सॉलिसिटर्स लिस्टर हिल साइंस पार्क कैंपस रोड BD71HR 01274 8877
8: दुल्हन वो जो पिया मन भाई
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
8: नित नए डिजाइन के सेट चूड़ियां कंगन कांटे
9: बालियां अंगूठियां और हार
8: जो दुल्हन करे सिंगार
9: आज ही मामू काके की दुकान
8: खालिस सोने की पहचान
9: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए
9: आपकी शान
8: हमारी आन
9: क्वालिटी की पहचान
8: पाकिस्तान ज्वेलर्स 1 डुकफट लेन ब्रेडफोर्ड BD95VR 01274 491 442
9: पाकिस्तान ज्वेलर्स
10: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL बुखारी पसंद आपकी और हमारी बुखारी
11: अरे बेटी की शादी करीब आ रही है समझ नहीं आ रही कि जेवर कहाँ से लूँ
12: अरे भोली तुम्हें नहीं पता कि सोफी बहन ने ऑक लेन पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है
11: सोफी ज्वेलर्स
12: सोफी नहीं सोफी नित नए डिजाइन के जेवरात जिनकी क्या है बात इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम लेडी स्टाफ
11: सोफी ज्वेलर्स 121 ऑक लेन BD94QU 01274056014 सोफी ज्वेलर्स
13: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी जा रहा है
14: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है
13: जी हाँ बेल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
14: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज बेल्स टी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD61DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
3: यू आर लिसनिंग टू
15: Bradford Asian Radio on 14:13 AM.
16: موجود سامعین کرام اس وقت آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ ڈیب کے ذریعے بھی یہ نشریات آپ تک پہنچتی ہیں آن لائن بھی آپ سن سکتے ہیں اور ہمارے ایپ کے ذریعے بھی آپ ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں آپ سے مخاطب ہے آپ کی میزبان عثمان اشفاق پروگرام انتخاب کے ہمراہ یہاں موجود ہیں سامعین کرام میں خوبصورت سا آپ کو خوبصورت سی منیر نیازی کی غزل آپ کے گوش گزار کرتے ہیں رنج فراق یار میں رسوا نہیں ہوا رنج فراق یار میں رسوا نہیں ہوا اتنا میں چپ ہوا کہ تماشا نہیں ہوا ایسا سفر ہے جس میں کوئی ہم سفر نہیں ایسا سفر ہے جس میں کوئی ہم سفر نہیں رستہ ہے اس طرح کا جو دیکھا نہیں ہوا مشکل ہوا ہے رہنا ہمیں اس دیار میں مشکل ہوا ہے رہنا ہمیں اس دیار میں برسوں یہاں رہے ہیں یہ اپنا نہیں ہوا وہ کام شاہ شہر سے یا شہر سے ہوا وہ کام شاہ شہر سے یا شہر سے ہوا جو کام بھی ہوا ہے وہ اچھا نہیں ہوا ملنا تھا ایک بار اسے پھر کہیں منیر ملنا تھا ایک بار اسے پھر کہیں منیر ایسا میں چاہتا تھا پر ایسا نہیں ہوا بہت خوبصورت سا کلام جناب منیر نیازی کا اور ہمیں فون کیا کس نے بہت خوبصورت سی شخصیت جناب ریحانہ صاحبہ آپ نے بہت شکریہ بڑی آپ کی نوازش پروگرام میں شامل ہونے کے لیے، پروگرام کی تعریف و توصیف کرنے کے لیے بھی بہت شکریہ آپ کا، آپ نے کہا کہ بہت اچھا پروگرام جا رہا ہے، تہے دل سے ریحانہ صاحبہ آپ کے مشکور و ممنون۔ یہ آنے والا خوبصورت سا گیت آپ کے لیے ہم پیش کریں گے اس امید کے ساتھ کہ آپ سنیں گے، آپ نے کہا کوئی پرانا اچھا سا گیت لگا دیجئے، تو امید کرتے ہیں یہ گیت آپ کو پسند آئے گا، پسند نہیں آیا تو بتا دیجئے گا، پھر کوئی اور گیت آپ کے نام ہم کر دیں گے۔ لیجئے ریحانہ صاحبہ یہ خوبصورت سا گیت آپ کے لیے۔

0: دوستو، اس سے پہلے کہ نارتھ ہال لندن چلیں اور شہریار صاحب اور ان کے اہل خانہ کو ان کا تحفہ غزل کی صورت میں پیش کریں، ہمارے بہت ہی خوبصورت اور بہت ہی پیارے سے سامع اور ہمارے بہت ہی خوبصورت محفل کو سجانے والے شکیل صاحب ماشاءاللہ مشن کمپلیٹ کر کے ہماری بزم میں آ چکے ہیں، تو آئیے ان سے پہلے ملتے ہیں اور دیکھتے ہیں کہ آج وہ آپ کے لیے کیا تحفہ لائے ہیں۔ السلام
1: علیکم رحمۃ اللہ وبرکاتہ۔ آواز نہیں آ رہی آپ؟ ہیلو،
0: آواز آ رہی ہے آپ کو؟
1: ہیلو،
0: آپ کو میری آواز آ رہی ہے؟
1: جی آپ کی آواز آ رہی ہے، میری آواز آ رہی ہے؟
0: بالکل کلیئر، بالکل کلیئر۔
1: جی اچھا، وعلیکم السلام۔
0: وعلیکم السلام۔
1: تو تمام سننے والے کو السلام علیکم، تو دعاؤں کا شکریہ جو میرے لیے دعا کی سب نے۔
0: جی ہاں، سب دعا گو تھے آپ کے لیے۔
1: مہربانی سے ٹھیک ہے، آپ
0: اللہ کرم رکھے۔
1: تمام سننے والے کو میرے طرف سے السلام علیکم۔
0: وعلیکم السلام۔
1: جی میر صاحب ہے، صوفی عبد الکریم صاحب، رضوا رضوی ان کی علیہ ہے، چودھری رخسار صاحب ہے، طارق سلفی صاحب، پرمایہ پرویز صاحب ہے، دفیع سامن، مجید بھائی، وسیم شاہ، خضر بھائی، الہ شبی امن نقوی صاحب، شاہ صاحب، ایوب بھائی ہیں، محبوب الہی صاحب کو میرے طرف سے السلام علیکم۔
0: وعلیکم السلام۔ آپ کے تمام احباب تک آپ کا سلام پہنچا اور بے انتہا خوش ہوں گے وہ سب آپ کی آواز سن کر۔
1: شکریہ۔ تو یہ ارمان اکبر آبادی ان کی غزل ہے،
0: عطا کیجیے۔
1: کہتے دریا ساحل طوفان دیکھے وقت کے آنے جانے میں،
0: آہا،
1: دریا ساحل طوفان دیکھے وقت کے آنے جانے میں، ہم نے ساری عمر گوا دی کشتی پار لگانے۔
0: واہ واہ واہ واہ، کیا مطلب ہے، کیا مطلب ہے بھیا، عطا کیجیے۔
1: شکریہ۔ دریا ساحل طوفان دیکھے وقت کے آنے جانے میں، ہم نے ساری عمر گوا دی کشتی پار لگانے میں۔
0: واہ واہ واہ واہ،
1: شکریہ۔ بیگانے تو بیگانے تھے، بیگانوں کا شکوہ کیا،
0: بیگانے تو بیگانے تھے، بیگانوں کا شکوہ کیا،
1: اپنوں کا بھی ہاتھ رہا ہے گھر کو آگ لگانے میں۔
0: واہ واہ واہ واہ، کیا سچی بات ہے، عطا کیجیے۔ بیگانے تو بیگانے تھے،
1: بیگانے تو بیگانے تھے، بیگانوں کا شکوہ کیا، اپنوں کا بھی ہاتھ رہا ہے گھر کو آگ لگانے میں۔
0: واہ واہ واہ واہ،
1: شکریہ۔ پل دو پل میں بہہ جاتے ہیں تاج محل ارمانوں کے،
0: پل دو پل میں بہہ جاتے ہیں تاج محل ارمانوں کے،
1: لیکن برسوں لگ جاتے ہیں بگڑی بات
0: بنانے میں۔ واہ واہ واہ واہ، عطا کیجیے بھائی، واہ واہ واہ واہ۔
1: پل دو پل میں ڈہ جاتے ہیں تاج محل ارمانوں کے، لیکن برسوں لگ جاتے ہیں بگڑی بات بنانے میں۔
0: واہ واہ،
1: دیکھیے اوشو خرد کا دامن تھامو، جوش جوش و جنوں سے کام نہ لو، اوشو خرد کا دامن تھامو، جوش و جوش و جنوں سے
0: کام نہ لو،
1: شیشے پر ہی بن آتی ہے پتھر سے ٹکرانے میں۔
0: واہ واہ واہ واہ، ہوش و خرد کا دامن تھامو، عطا کیجیے۔
1: ہوش و خرد کا دامن تھامو، جوش و جنوں سے کام نہ لو، شیشے پر ہی بن آتی ہے پتھر سے ٹکرانے میں۔
0: واہ واہ واہ واہ،
1: کیسی منزل کیسی راہیں، کیسی منزل کیسی راہیں، خود کو اپنا ہوش نہیں۔
0: واہ،
1: وقت نے ایسا الجھایا ہے وقت کے تانے بانے میں۔
0: واہ واہ واہ واہ،
1: گلشن گلشن صحرا صحرا شبنم پاشی کی ہم نے، گلشن گلشن صحرا صحرا
0: شبنم پاشی کی ہم نے،
1: پھر بھی نام ہمارا آیا شولوں کے بھڑکانے میں۔
0: کیا خوبصورت کمال شاعری ہے صاحب، واہ واہ واہ واہ،
1: رنگے بہارا
0: رنگے بہارا
1: ہوئے گلستان ان کی کہانی کے عنوان، ذکر خزاؤں کا ملتا ہے میرے ہی افسانے میں،
0: ذکر خزاؤں کا ملتا ہے میرے ہی افسانے میں۔ بھائی واہ واہ واہ واہ،
1: شکریہ۔ اپنے ہی سر تو مت لے لی دیوانے نے ناز دانستہ، اپنے ہی जाने ने बनिस्ता जाने क्या मजबूरी होगी सच्ची बात
0: बताने में। वाह वाह वाह वाह भाई वाह वाह वाह वाह ता कीजिए क्या नया अंदाज है।
1: अपने ही सर पे मत ले ली दीवाने ने दानिस्ता
0: आहा
1: जाने क्या मजबूरी होगी सच्ची बात
0: बताने में। क्या बात है क्या बात है।
1: शुक्रिया तो आखिर शेर मत है
0: अता कीजिए।
1: नफरत की दीवारें ढा दें प्यार के आंगन में बैठे।
0: आए हाय क्या खूबसूरत पैगाम है। नफरत की दीवारें ढा दें प्यार के आंगन में बैठे।
1: प्यार के आंगन में बैठे बर्बादी ही बर्बादी है ना हक खून बहाने में।
0: सही बात है। वाह वाह वाह वाह भाई वाह वाह वाह वाह अता कीजिए। नफरत
1: की दीवारें ढा दें प्यार के आंगन में बैठे।
0: आहा
1: बर्बादी ही बर्बादी है ना हक खून बहाने में।
0: भाई वाह वाह वाह वाह
1: शुक्रिया। तो प्रवेश आकर की गजल है
0: अता कीजिए।
1: वो कहती है वैसे तो का जदाई का दुख कब नहीं सहा
0: आहा
1: आज उसकी बेरुखी ने मगर दिल दुखा दिया।
0: आज उसकी बेरुखी ने मगर दिल दुखा दिया। वाह वाह वाह वाह।
1: मौसम मिजाज था न जमाना श्रेष्ठ था।
0: आहा
1: मैं अब भी सोचती हूँ वो कैसे बदल गया।
0: मैं अब भी सोचती हूँ वो कैसे बदल गया। क्या बात थी भाई वाह वाह वाह वाह।
1: दुख सब के मुश्तरक थे मगर हौसले जुदा।
0: हाफिज में गजल शेर है साहब। वाह वाह वाह वाह।
1: दुख
0: क्या मिश्रा है
1: थे मगर हौसले जुदा। कोई बिखर गया तो कोई मुस्कर आ गया।
0: भाई अता कीजिए अता कीजिए। दुख सब के मुश्तरक थे।
1: शुक्रिया। दूल्हे थे सारे झूठे थे सारे फूल जो पेड़ों में आए थे। कोई शगुफा भी तो समरवर नहीं हुआ।
0: आए है
1: वो चोट क्या हुई जो आंसू न बन सकी।
0: वो चोट क्या हुई जो आंसू न बन सकी।
1: वो दर्द क्या हुआ जो मिसरा न बन सका।
0: आहा
1: ऐसे भी जख्म थे जो छुपाए फिरे हैं हम।
0: ऐसे भी जख्म थे जो छुपाए फिरे हैं हम।
1: दरपेश था किसी के कर्म का मामला।
0: आहा
1: आलूदा सुखन भी न होने दिया इसे।
0: आहा
1: ऐसा भी दुख मिला जो किसी से नहीं कहा।
0: ऐसा भी दुख मिला जो किसी से नहीं कहा। क्या रवानी है साहब। वाह वाह वाह वाह।
1: तेरा ख्याल करके मैं खामोश हो गई।
0: तेरा ख्याल करके वाह वाह।
1: तेरा ख्याल करके मैं खामोश हो गई वरना जबान खलक से क्या क्या नहीं सुना।
0: क्या खूबसूरत बात है क्या खूबसूरत शेर है साहब। तेरा ख्याल करके आता कीजिए।
1: तेरा ख्याल करके मैं
0: खामोश हो गई
1: वरना जबान खलक से
0: क्या क्या नहीं सुना।
1: मैं जानती हूँ मेरी भलाई इसी में थी।
0: मैं जानती हूँ मेरी भलाई इसी में थी
1: लेकिन ये फैसला भी कुछ अच्छा नहीं हुआ।
0: वाह वाह वाह वाह भाई वाह वाह वाह वाह।
1: मैं जानती हूँ मेरी
0: भलाई इसी में थी
1: ये फैसला भी कुछ अच्छा नहीं हुआ। खैर कहती है मैं बर्ग बर्ग उसको नमो बख्शती रही।
0: आई है
1: मैं बर्ग बर्ग उसको नमो बख्शती रही वो शाख शाख मेरी जड़े
0: काटता रहा। वाह वाह वाह वाह भाई वाह वाह वाह वाह आता कीजिए।
1: मैं बर्ग बर्ग उसको नमो बख्शती रही
0: बर्ग बर्ग
1: शाख शाख मेरी
0: जड़े काटता रहा।
1: ये थी उनकी
0: परवीन शाकिर
1: गजल। परवीन शाकिर
0: शकील भाई बेइंतहा खुशी हो रही है आपकी आमद की। हमें अल्लाह आपको सेहत से रखे सलामत रखे और यूं ही आप हमारी महफिल की रौनक बढ़ाते रहें। अल्लाह हाफिज अल्लाह हाफिज अल्लाह हाफिज। और दोस्तों ये थे हमारे शकील भाई बंडले से हमारे हमरा। और अब हम चल रहे हैं आपको लेकर नॉर्थ हॉल लंदन जहां मौजूद हैं हमारी बहुत ही खूबसूरत लिसनर शहरयार साहब अपने अहले खाना के हमरा। और सुनना चाहते हैं ये खूबसूरत गज़ल इस दुआ के साथ कि अल्लाह आपको हमेशा यूं ही हंसता मुस्कुराता रखे और अपने ज़मान में रखे। आमद का शहरयार भाई बहुत शुक्रिया। गज़ल हाजिर है कबूल फरमाइए।